0: नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीन, रूस, इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खडा गरेको अमेरिकी संस्था फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रेसिसले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेसन अफ चाइना, रसिया, इरान एण्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य, आर्थिक, साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडिडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरूले अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए तापनि अहिले सबै खाले फुटबल शून्यको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनशीपको मिति र खेलस्थल तय गरेको छ।
1: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता, जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा राष्ट्रपतिले उल्लेखनीय सफलता हासिल गरेको थियो। राष्ट्रपतिले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सीट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि राष्ट्रपतिको नीति र एजेण्डा तथा सरकारको नीति, कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा ऊ पपुलिस्ट, अनुदार, पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। रासुपा सहार लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। रासुपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
2: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
1: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग शीर्षकमा सौभाग्यवालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र, सशक्त र उत्तरदायी संचार माध्यमको विकास भएको छ त्यहाँ सुशासन, पारदर्शिता, विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मीडिया केवल समाचार प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति, नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। गोरखामा कुपोषण दुई तिहाईले घट्यो। बस पार्कका सुकुम्बासीको अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। तनहुको बन्दीपुरमा प्रहरीको नागरिक सुनवाई, सवारी दुर्घटना र लागू औषध नियन्त्रणमा सबैको साझा जिम्मेवारी। र कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह। अब समाचार विस्तारमा। गोर्खा जिल्लामा बालबालिकामा देखिने कुपोषणको समस्या उल्लेखनीय रूपमा घटेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका अनुसार पछिल्लो 3 वर्षमा कुपोषित बालबालिकाको संख्या झण्डै 2/3 घटिएको छ। आर्थिक वर्ष 2080-81 83 जना कुपोषित बालबालिका रहेकोमा हाल यो संख्या घटेर 29 सीमित भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका पोषण शाखा प्रमुख नवराज खड्काका अनुसार हाल 21 जना बालबालिकामा कडा खालको र 8 जनामा मध्यम खालको कुपोषण रहेको छ। उहाँका अनुसार गत आर्थिक वर्ष 2081-82 कुपोषित बालबालिकाको संख्या 38 थियो। पछिल्ला वर्षहरूमा सञ्चालन गरिएका पोषण सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा कुपोषणको दर उल्लेखनीय रूपमा घटेको उहाँले बताउनुभयो। हाल गोर्खाका 11 स्थानीय तहमध्ये गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा मात्र कुपोषित बालबालिका रहेका छन्। गण्डकी गाउँपालिकामा 16 जना र पालुङटार नगरपालिकामा 13 जना कुपोषित बालबालिका छन्। तथ्याङ्क अनुसार गण्डकी गाउँपालिकामा भने 3 वर्ष यता कुपोषित बालबालिकाको संख्या केही बढेको देखिए पनि पालुङटारमा आधाभन्दा बढीले घटेको छ। बारपाक, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोर्खा नगरपालिका र आरूघाट गाउँपालिका सहित 9 स्थानीय तहमा भने कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आई शून्यमा झरेको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। जनस्वास्थ्य अधिकृत खड्काका अनुसार स्थानीय सरकारले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। गर्भवतीसँग उपप्रमुख र सुत्केरीलाई माइतीको कोसेली जस्ता अभियानले सकारात्मक नतिजा दिएको उहाँको भनाइ छ। परिवारको बढ्दो सचेतना, सरसफाइमा सुधार, पोषणयुक्त खानाको पहुँच तथा बदलिँदो खानपान संस्कृतिका कारण पनि बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार आएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन 18 गते सार्वजनिक गर्ने भएको छ। महानगरले साउन 2 गते प्रकाशित गरेको प्रारम्भिक नामावली उप दावी विरोध पेश गर्न दिएको सूचना अनुसार 146 निवेदन प्राप्त भएका थिए। महानगरले दावी विरोधमाथि छलफल सम्बन्धी सूचना जारी गर्दै प्राप्त निवेदनमाथि आवश्यक छलफल भइरहेको जनाएको छ। प्रारम्भिक नामावलीमा 574 परिवार समेटिएका छन्। तीमध्ये 286 परिवार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 233 परिवार अव्यवस्थित बसोबासीका रूपमा वर्गीकृत छन्। 55 परिवारको विवरण दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासीको पहिचान तथा व्यवस्थापनको लागि आवश्यक जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टा छुट्टै समिति गठन गरिएको थियो। पूर्व न्यायाधीश शङ्कर बरालको संयोजकत्वमा गठित समितिलाई बसपार्कको जग्गाको वास्तविक अवस्था पहिचान गर्ने जिम्मेवारी दिइएको थियो। 3 सदस्यीय उक्त समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको थियो। समितिले जग्गाको सट्टापट्टा बिक्री तथा क्षतिपूर्ति सम्बन्धी गुनासोको अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ। यसै गरी वडा नम्बर 17 वडाध्यक्ष राधिका साई योगीको संयोजकत्वमा गठित समितिलाई सुकुम्बासी व्यवस्थापनका लागि उपयुक्त जग्गा पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।
समितिले सुकुम्बासी व्यवस्थापन गर्न सकिने सम्भावित सरकारी र सार्वजनिक जग्गाको पहिचान गरी महानगरलाई सिफारिस समेत गरेको छ। प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा गठित सुकुम्बासी समस्या सहजीकरण समितिले महानगरमा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावीमाथि छानबिन गरेको छ। पोखरा बस पार्क निर्माणको योजना विक्रमसम्म 2032 अघि बढाइएको हो। त्यति बेला आधुनिक बस पार्क निर्माणका लागि 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरी तथा राजनीतिक हस्तक्षेपका कारण क्षेत्र अधिक्रमणमा परेको हो। राजमार्ग विस्तारपछि हाल 187 रोपनी जग्गा मात्र बाँकी रहेको छ। त्यसमध्ये 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको छ। महानगरले यसअघि नै बस पार्कको उत्तरी र पश्चिमी क्षेत्रमा डोजर चलाएर बास्तोला कम्प्लेक्सका 320 र अन्य 200 गरी हालसम्म 520 संरचना हटाइसकेको छ। इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर गाउँपालिकाको सभाहलमा नागरिक सुनवाई कार्यक्रम आयोजना गर्दै सवारी दुर्घटना न्यूनीकरण, लागु औषध नियन्त्रण तथा समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ। कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सुरक्षित, अनुशासित र सभ्य समाज निर्माणका लागि प्रहरी र स्थानीय सरकार बीच सहकार्य अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै नागरिक स्वयं पनि कानूनको पालना र सामाजिक उत्तरदायित्व प्रति सचेत हुनुपर्नेमा जोड दिए। गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले अपराध तथा लागु औषध नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब परीक्षक टेक बहादुर कार्कीले नागरिकको सहयोग बिनाको सुरक्षा अभियान प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै समुदाय प्रहरी साझेदारी, कानूनी सचेतना र अपराध नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र चालक तथा यात्रुको जिम्मेवार व्यवहारले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गरे। कार्यक्रममा सवारी दुर्घटना, ट्राफिक सचेतना, लागु औषध दुर्व्यसन सम्बन्धी विषयमा विस्तृत जानकारी पनि प्रदान गरिएको थियो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका दुईजना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अगाडि बढाउन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम WFPका कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कंगोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरूसँग भर्चुअल साक्षात्कार गर्दै यस्तो अपील गरेको जनाइएको छ। इबोला संक्रमणको कारण पछिल्लो 24 घण्टामा कंगोमा 50 जनाको मृत्यु भएको जनाएको छ भने नयाँ संक्रमणहरूको संख्या द्रुत रूपमा बढ़िरहेको र प्रत्येक 20 दिनमा दोब्बर हुँदै गइरहेको जनाइएको छ। यो वृद्धि रोगको नियन्त्रण प्रक्रियामा भएको वृद्धिभन्दा धेरै छिटो र उच्च स्तरको वृद्धि भएको जनाइएको छ। संक्रमणको उच्च वृद्धिले महामारी नियन्त्रण प्रतिक्रिया बीचको अन्तर फराकिलो हुँदै गइरहेको हार्नेसले उल्लेख गर्नुभएको छ। काउले DRCमा इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढ़िरहेको इबोला संकट भएको समेत उल्लेख गरेको छ। तुलनात्मक रूपमा हेर्दा विगत 2 महिनामा कंगोमा 1000 जनाको मृत्यु भएको छ भने पश्चिम अफ्रिकामा यसअघि इबोला प्रकोप फैलिँदा 8 महिनामा 1000 मानिसको मृत्यु भएको थियो। पूर्वी कंगोमा लामो समयदेखि चलिरहेको द्वन्द्वले लगभग 1 करोड मानिसहरूलाई संकट वा खाद्य असुरक्षाको आपतकालीन स्तरमा धकेलेको जनाइएको छ। इटुरी इबोला प्रकोपको केन्द्रबिन्दु तथा सबैभन्दा बढी प्रभावित क्षेत्र हो, जहाँ लगभग 2 लाख मानिसहरूलाई खाद्यान्न सहयोग तत्काल आवश्यक रहेको स्काउटले बताएको छ। थप कोष, आपूर्ति, चिकित्सा टोली र आवश्यक पर्नेहरूसम्म पुग्न पहुँचका साथ प्रतिक्रिया तुरुन्तै बढाउनु पर्ने हारेसले बताउनु भएको छ। उहाँले राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई आफ्नो सीमाहरू खुल्ला राख्न आह्वान गर्दै यसो गर्नाले इबोला प्रतिक्रिया नियन्त्रणका लागि विज्ञ व्यक्तिहरू कंगोमा यात्रा गर्न सक्ने र आपूर्ति छिटो र स्वतन्त्र रूपमा गर्न सक्षमता बढ्ने जनाइएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले कोषको तत्काल आवश्यकतालाई पनि प्रकाश पार्नु भएको छ। कंगोका लागि संयुक्त राष्ट्र मानवीय प्रतिक्रिया योजना अन्तर्गत
2 अरब 10 करोड अमेरिकी डलर चाहिने जनाइएको छ भने प्रकोप नियन्त्रणका लागि स्काउटले डब्ल्युएफपीलाई 7 करोड 60 लाख अमेरिकी डलर चाहिने जनाएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

गोर्खामा कुपोषण दुई तिहाईले घट्यो। बसपार्कका सुकुम्बासीको अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। तनहुको बन्दीपुरमा प्रहरीको नागरिक सुनुवाई, सवारी दुर्घटना र लागु औषध नियन्त्रणमा सबैको साझा जिम्मेवारी। र कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह। हस्त, दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27,

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास्तुई न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यासचार, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350।
3: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637015 र 9841120740।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
3: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
2: कुन कुन विषयमा नि?
3: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
2: कक्षा कहिलेदेखि छ?
3: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
4: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
5: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास, नेपाल।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
2: 9856634234।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?

0: खोलेको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.
7: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
8: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
7: कुन कुन विषयमा नि?
8: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
7: कक्षा कहिलेदेखि छ?
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
9: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
10: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403044।

0: माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373444।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: FM 94.2 समुदायको आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666683,
2: 98563434234।
5: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
7: बुढा सुबा डिजिटल, इन्जोय विथ अस।

0: सक्यो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हो न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ कि गीता तपाईँको हो एकदम दाइ
3: ल ल दियो है त
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ
2: ल
3: गीता
2: उसको
3: ल
2: ल मारा
3: मारे मारे बेटा मारे
1: मारे मारे
3: अब कसको गीता
2: कसले पत्याउने कहाँको दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै यो

0: 知道Timmy为什么？
1: 干？
0: Timmy没生过小脑。
1: 讲。

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ल बताउनुहोस् कसरी यो झमेला पर्नु हो तपाईँ?
1: म राममङ्गल बोलेको के?
2: हजुर अङ्कल,
1: यहाँ अन्टी बिरामीबाट चिराई हस्पिटल लिएर आएको, मलाई 1 लाख रुपियाँ तुरुन्त चाहियो यार।
2: मसँग 1 लाख त छैन, 50,000 छ, तँ म लिएर आइहाल्छु।
3: हेलो सागर भाइ।
2: हजुर,
3: म रामपुरको अनुप बोलेको।
4: हेर्नु न, 1 लाख मसँग नभएर यहाँ
3: मेन पावरले भिजा र टिकट नै दिएन।
4: 1 लाख रुपियाँ भए मलाई जस्तै पनि दिनु दाइ, म बिदेश जाने बित्तिकै
3: पहिले तपाईँलाई नै पठाउनेछु दाइ।
2: ए ल ल ल ल।
5: हेलो अनु आन्टी, म अस्मिता। हेर्नु न, बाबाले पैसा नपठाइदिनु भएको होइन, मलाई होस्टेलबाट निकाल्न आँट्यो।
6: जसरी भयो भने 40,000 रुपियाँ म्यानेज
5: गरिदिनु न, म 1 हप्तामा हजुरलाई रिटर्न गरिदिइहाल्छु।
7: जसको समस्या पनि हामीले नै भोग्नु पर्ने,
6: ल ल,
7: तर 1 हप्तामा रिटर्न हुनुपर्छ नि नानु।
8: हेलो सागर, त कहाँ छस् यार?
2: ए म घरमै छु यार,
8: तसँग मेरो एकदम जरुरी काम छ यार।
2: ए ल ल ल ल, आइहाल्छु छिटो।
9: अलि अप्ठ्यारो पऱ्यो सागर, एउटा काम गर्न लागेको पैसै पुगेन। मेरो दुःख सुखको साथी तै त होस्, 50 लाख जति सहयोग गर्न।
10: हेर सन्त, मैले पनि नयाँ काम सुरु गर्ने भनेर पुर्ख्यौली जग्गा बेचेर ल्याएको पैसा छैन भन्दिनँ, छ तर दिनु मिल्दैन यार, नरिस।
5: सागर बाबुले कुरा बुझ्नु भएन जस्तो छ। अनु एकछिन यता आउ त। ल सुन अनु, किन गर्नु पर्यो बिजनेस? म तिमीलाई घरै बसी बसी 1 लाखको 5,000 रुपियाँ ब्याज दिन्छु। सागर बाबुलाई पनि त्यही भन, घरै बसी बसी थपक्क ब्याज खाए भएन र?
7: ए हो र, ल ल जान्छ। सागर, मलाई नन्दाको कुरा ठिक लाग्यो। बिजनेसमा नाफै हुन्छ भन्ने पनि छैन, होइन, उहाँहरू पनि त कुनै टाढाको होइन, आफन्तै हुनुहुन्छ। 1 लाखको 5,000 आउँछ भने किन नदिने त?
10: अब तिमीले बोलिसकेपछि तिम्रो बोली फिर्ता हुँदैन अनु, त्यही हो, पछि पछताउनु नपरोस्।
2: अब यो पैसा पनि मैले हिजो भर्खरै ग्लोबल आइएमई ब्याङ्कबाट निकालेँ।

ल मैले सबै कुरा बुझिसकेँ। तपाईँको लागि एउटा खुसीको कुरा पनि छ, नेपाल प्रहरीले सबै सत्य तथ्य पत्ता लगाइसकेको छ। तपाईँको साथीको मृत्यु भएको पनि छैन र कुनै चोटपटक पनि छैन। उसले तपाईँलाई फसाउनको लागि यो नियतवश यो नाटक गरेको रहेछ। समाजमा आर्थिक लेनदेन गर्ने क्रममा यस्ता विकृति विसङ्गतिहरू धेरै भित्रिएका छन्। यो अलिक सचेत भएर गर्नुहोला। नेपाल प्रहरी जनताको जीवधनको रक्षाको लागि सदा तत्पर छ। हल सर, उहाँलाई छोडिदिनुहोस्।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना, सूचना, सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452582000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844065496, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
2: पराशर कलेज।

0: होइन सन्देश, के भयो तिमीलाई? बड़ो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040304।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40। होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
0: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि

0: सायद मृत्यु जिन्दगी भन्दा बढी मलाई खोज्दैछ। जाँदैछु टाढा,
1: तिमी टाढा जाँदैछु, तर तिमी भन्दा नजिक मेरो अरू कोही छैन। जीवन र मृत्यु जस्तै

बिहे त म गर्छु तर अर्को सात जुनीसम्म तिमीसँग।

0: तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700।
1: 9846040304।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: लौ सुन, आज म सबै नेपालीहरूलाई नेपालको सान मान वीरताको गाथा सुनाउँछु। मातृभूमि
1: बोल जय जय।
0: गाई पाल्ने गोपाल वंश लिच्छ वीर मल्ल, किराती र राणा काल शाह वंशसम्म, छिन्न भिन्न राज्य पनि भयो एकीकरण, सती प्रथा पनि थियो अकालको मरण।

0: पुर्खाले नै बचाएको देश अनि भेषा नेपाल भनी चिन्यो जगतले
1: राम राम राम
0: बैरी सामु इतिहास लेख्यौ रगतले
1: ए राम राम राम
0: हे टिस्टा हुँदै काँगडाको युद्ध लड्ने हामी धरतीको साना

तिनै लोका चिनी एका गोरा खाली हेरी आफ्नै मृत्यु अघि देख्दा नडराउने आँटी गोरा खाली भए मात्र थाप्छ उसले छाती हो कि होइन।

0: ए साथी हो
1: भोकै तिर्खै पुरा खाले नाला पानी जिते भवितव्य आउने कुरो नेपालीले देखे गोर्खालीको सामुन्नेमा बैरी घुँडा टेके हो कि होइन।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिए यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउनुहोस् 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9846-033-85।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9856343434।
7: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
8: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
7: कुन कुन विषयमा नि?
8: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
7: कक्षा कहिलेदेखि छ?
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
9: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
10: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9865315332।

0: FM 94.2 समुदायको आवाज
1: पुसा पुकार एउटा उदाहरणीय प्रेम जोडी लाग्थ्यो यिनीहरूको जस्तो सोखो प्रेम दुनियाँमा कसैको छैन। पुकारले पूजालाई गर्ने माया, पूजाले पुकारलाई गर्ने विश्वास, आहा साँच्चीकै लोभ लाग्दो।
2: उनीहरू एकअर्काको साथमा निकै खुसी थिए, तर एक दिन उनीहरूको खुसीमा खै कसको आँखा लाग्यो कुन्नी, पुकार एक्कासी बिरामी पर्यो। अन्तिम अवस्थाको ब्रेन ट्युमर देखियो। त्यही बेला पूजालाई अमेरिकन सिटिजन भएको केटासँग विवाह गर्न परिवारबाट चर्को दबाव। एकातिर पुकार छ, जो मृत्यु पर्यन्त आफ्नो प्रेमलाई अमर बनाउन चाहन्छ। अर्कोतिर पूजा, जो मृत्यु कुरिरहेको प्रेमीको माया र पारिवारिक कर्तव्यको बोझले थिचिएकी छ।

0: पूजा किन यस्तो गर्छौ के? किन यति धेरै चेन्ज भएको के तिमी? किन यति धेरै चेन्ज भएको?
1: तपाईँ किन आफ्नो मात्रै कुरा गर्नुहुन्छ के? एकचोटि मेरो ठाउँमा त बसेर हेर्नु, मैले पनि त घर परिवार हेर्नु पर्यो। बाबाको सपनाको कुरा छ, भविष्यको कुरा छ, कि तपाईँसँगै बाँच्न पाउनु पर्यो कि दुवैजना मर्नु पर्यो। होइन भने अर्को बाटो के छ के?
0: म तिम्रो सिन्दुरको बाटो छेक्दिनँ पूजा, तर म बाँच्दासम्म मलाई साथ दे।

मेरो हालत यस्तो छ, हामी सबैलाई हेर्छु भनिया छ। अमेरिकाको ग्रिन कार्ड पाएको केटो छोडेर त खालि पुकार पुकार मात्रै भन्छिस् होइन, खालि पुकार पुकार मात्रै भनेर त बसिरहने हो भने एक दिन म झुन्डेर मर्दिन।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
6: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदायको आवाज।

सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं। बाल बालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेस सरकारको अपील सम्बन्धी खबरबाट। मधेस सरकारले आफ्ना बाल बालिकालाई अत्यावश्यक काम बाहेक घर बाहिर नपठाउन सार्वजनिक अपील गरेको छ। हाल मधेसका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाका क्रममा सड़क प्रदर्शन जुलुस भीड़मा बाल बालिका तथा युवाको संलग्नता बढ़ेको मधेस सरकारले सो चिन्ता व्यक्त गरेको छ। सरकारको गृह संचार तथा कानून मन्त्री फकीरा महतो ले अपील गर्दै अभिभावकको एउटा निर्णयले सन्तानको भविष्य सुरक्षित हुन सक्ने बताउनु भएको छ। मधेस केन्द्रित दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर मधेसमा जारी द्वन्द्वको विषयमा छलफल गर्नुभएको छ। आज उहाँहरूले मधेसमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिनुभएको हो। सुनसरीमा भएको घटना विस्तारै मधेसभर फैलिएको र तत्कालै त्यसलाई नियन्त्रणमा लिन नसकिए त्यसले भयावह रूप लिन सक्नेतिर पनि प्रधानमन्त्री बालेनलाई उहाँहरूले सचेत गराउनु भएको छ। प्रधानमन्त्रीले चुनावको बेला संघीयतालाई बलियो बनाउने कुरा गरेको तर चुनावपछि जनताको अपेक्षाको पूरा नभएका कारण यो आक्रोश देखिएको उहाँहरूको भनाइ छ। छलफलपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सुनसरीमा भएको घटना तथा संघीयता लगायतको विषयमा छलफल भएको बताउनुभयो। प्रधानमन्त्री बालेनसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकार द्वन्द्व समाधानतिर गएको बताउनु भएको छ। साथै सुरक्षाकर्मी आक्रोशित देखिएका र त्यसले अवस्था उत्तेजित भएको अवस्था भएको उहाँको भनाइ छ। बैठकमा आफूहरूले यो विषयमा पनि छलफल गरेको उहाँको भनाइ छ। संघीयतालाई बलियो बनाउने काम पनि सरकारले गर्नुपर्नेमा उहाँको जोड़ छ। सुनसरीको देवानगंज क्षेत्रमा आइतबार राति भएको घटनापछि मध्य प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपील गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपील गरेका हुन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजू राज कुया

0: तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको हस्ताक्षर छ। अपीलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग भर्चुअल छलफलका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। हामी मुख्य शक्ति भएकाले अभिभावक हो, हाम्रो जिम्मेवार हो र सम्हाल्ने काम हाम्रो हो, उहाँको भनाइ छ। उहाँले कंग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गर्नुभएको हो। यता सुनसरीको घटनालाई लिएर राष्ट्रिय सभामा आज प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङको खोजी भएको छ। तराई मधेसमा साम्प्रदायिक तनाव रहेको अवस्थामा सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै संसदले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनु पर्ने माग राखेका हुन्। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। विवादित पृष्ठभूमिका नेपाली कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दायर गरेको हो। उनी विरूद्ध 21 करोड़ 32,76,500 रूपियाँ बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ। स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ललितपुर महानगरपालिका 23 धापा खेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जवराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताउनु भएको छ। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप उनीमाथि छ। रेखा शर्मा संचार तथा सूचना प्रविधि मन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिका सदस्य लीमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयन, त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गर्नुभएको छ। अर्थ समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाउँदै आचार्यले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै पूँजीगत खर्चको कमजोर अवस्थाबारे सम्बन्धित मन्त्री, सरकारी अधिकारी, निर्माण व्यवसाय र विज्ञलाई समितिमा बोलाएर गहन छलफल गर्न माग गर्नुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मंगलबारसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97, मधेसमा 77.88, बागमतीमा 87.9, गण्डकीमा 80.72% रोपाई सम्पन्न भएको हो। लुम्बिनीमा 88.99, कर्णालीमा 88.22 र सुदूरपश्चिममा 87.93% धान रोपाई भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजापट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायत मध्यस्थकर्तालाई यस सम्झौतामा पुग्नका लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति जनाउँदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका हुन्। यता चीनिया राष्ट्रपति सी जिनपिङले सत्तारूढ़ कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई सेनाभित्रको भ्रष्टाचार विरूद्धको लड़ाईलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढ़ाउन आग्रह गरेका छन्। चीनको शीर्ष निर्णय गर्ने निकाय पोलिट ब्यूरोको सामूहिक बैठकमा राष्ट्रपति सीले भनेका छन् बन्दुकको नालले सधैं पार्टीको आदेश पालना गर्नुपर्छ। अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 पुरूष एक दिवसीय ओडीआई विश्वकपका लागि 12 आयोजक सरको टुङ्गो लगाएको छ। 24 वर्षपछि पहिलो पटक दक्षिणी अफ्रिकामा यो प्रतियोगिता आयोजना हुन लागेको हो। 54 खेलमध्ये अधिकांश खेलहरू दक्षिण अफ्रिकाका जोहानेसबर्ग, सन्चुरियन, डर्बन लगायतका ठाउँमा न्यूल्याण्डमा हुनेछन्। यस्तै अर्को खेल खबरमा नेपाली फुटबल टीमका खेलाड़ी द्वय अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लीग खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टीमका मिडफिल्डर एरिक विष्ट र डिफेण्डर अनन्त तामाङले फोर्टिस एफसीबाट बंगलादेशी लीग खेल्ने भएका हुन्। एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लीग खेलेका थिए। एरिकले यसअघि ब्रदर्स युनियनबाट खेलेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। मधेस केन्द्रित दलका नेताले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता। मधेसमा जारी द्वन्द्वको विषयमा छलफल। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न हिन्दू मुस्लिम अगुवाको संयुक्त अपील। कोशी र मधेसका जनप्रतिनिधिसँग गगन थापाको छलफल। सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन। समाजमा द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको अनुरोध। कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़को ठगी मुद्दा। स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ। देशभर 13,70,000 हेक्टरमा धान रोपाई। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा। सेनाभित्रको भ्रष्टाचार लड़ाईलाई तीव्र बनाउन चिनिया राष्ट्रपतिको आग्रह। बन्दुकको नालले पार्टीको आदेश पालना गर्नुपर्नेमा जोड़। र फिफा योजना विरूद्ध विश्वकप बहिष्कारको चेतावनी। सन् 2027 एक दिवसीय विश्वकपका लागि आईसीसीले 12 आयोजक सहरको टुङ्गो लगायो। फुटबल खेलाड़ी द्वय एरिक र अनन्तले बंगलादेशी लीग खेले। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाएको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने तपाईँले हामीलाई त्यहाँबाट पनि फेसबुक लाइभबाट हामीलाई सुन्न सक्नुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए यदि मात्र होइन तपाईँले विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै सामाजिक सञ्जाल फेसबुकमा पनि छौं कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने तपाईँले हामीलाई त्यहाँबाट पनि फेसबुक लाइभबाट हामीलाई सुन्न सक्नुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए यदि मात्र होइन तपाईँ

विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्ग्री प्युठानबाट सन्देश चडाई, सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट हामीलाई साथ दिइरहनु भएको छ कृष्ण बस्यालले, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट सन्देश चढाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाकेबाट सुदेव कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुरबाट प्रतीक गुरुङ, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलपासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काबुल पाञ्चोक कोसीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहारीमा 90.4 मेगाहर्ज बाट मनिषा डागी, रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट बिनु माया राई, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो आकाश रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गरास बस्नेत आकाश, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्र थुमबाट रिजु कार्की, यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामी छापबाट साथ मिलिराखेको छ। प्राविधिक साथी अनिता रसाइली अनुको भने रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, यसै क्रममा रेडियो पर्भु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट साथ मिलिराखेको छ। धन बहादुर भण्डारीको भने रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघुराईबाट ईश्वरी पुनमिले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली, रेडियो मुर्केचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथीमा छौं। राजा कार्यक्रमको शुक्रबारीय बसाई हो। शुक्रबारीय बसाईमा रहेर के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज श्रावण 15 गते, आज किर्खाने दिन, खिरखाने दिनको अवसर पारेर हामीले तपाईँसँग आजको विशेष आजको खिरखाने दिनको महत्वको बारेमा हामी कुराकानी गर्नेछौ। यो दिवस किन मनाइन्छ र आजकै दिनबाट हामीले तीजका गीतहरू कार्यक्रममा बजाउनका लागि प्रसारण गर्नका लागि हामीले शुभारम्भ गर्दैछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। आजबाट तपाईँले तीजका भाकाहरू तीजका गीतहरू सुन्न पाउनुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। 98 68 60 39 40 को नम्बर 98 68 60 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउ

होला भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा भाका राख्छौ तीजको भाका त्यसपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि तपाईँ भने 9868 6040 40 मा फोन डायल गर्दै गर्नुहोला।

0: गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज खिर खाने दिन, आज यही दिनको सेरोफेरोमा पनि कुराकानी गर्नेछौ, यो कुरा म तपाईँलाई जानकारी गराए। साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? उदयपुरबाट। गोरी मगर बोल्दै हुनुहुन्छ है? के छ गोरी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ गोरीले यति बेला? यति बेला तपाईँ गोठालो गर्दै हुनुहुन्छ होइन? अनि कार्यक्रममा आउनु भएको छ तपाईँ उदयपुरबाट होइन? उदयपुर कुन ठाउँबाट हो? अनि कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? अनि के छ तपाईँहरूले खिर खाने दिवस मनाउनुहुन्छ कि मनाउनुहुन्न? यो दिवस खास किन मनाइदियो रहेछ, थाहा छ तपाईँलाई?
1: यो खास गरी अब पहिला परम्परादेखि नै यो मनाउँदै आएको हो, अनि त्यही भएर अनि आज आजभोलि पनि मनाइन्छ भनौँ न।
0: ए, पहिला परम्परागत मनाइँदै आएको भएर आज भोलि पनि मनाइन्छ भन्नुहुन्छ होइन?
1: हजुर, पहिला बुढापाकाहरूले मनाउनु हुन्थ्यो अरे, अनि अझै छोड्नु भएको छैन, अनि त्यही भएर।
0: आहा, अनि किन मनाउनु हुन्थ्यो त बुढापाकाले, यो सोध्नु भएन?
1: किनभने अब साउने पन्ध्र खिर खाने दिन अरे, अनि साउने पन्ध्रमा चाहिँ खिर खानु पर्छ अरे, खिर खायो भने खै गति के गति परिन्छ अरे।
0: ए, खिर खाएपछि गति परिन्छ होइन?
1: हजुर, त्यसै भन्नुभएको
0: थियो। ए, भनेपछि अब तपाईँ खिर खानुभयो, अब गति पर्नुहुन्छ होइन त?
1: खै त्यो त खान्छ, खाएको चाहिँ गति पर्छ कि पर्दैन?
0: हुन्छ, कार्यक्रममा आउनुभयो। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम के हो र मनपर्नुको कारण के हो भन्नु त?
1: हजुर, मलाई विष्णु बाजी धेरै मनपर्छ।
0: अनि गायकमा? अनि गायकमा को मनपर्छ भनेको?
1: गायकमा रामजी खान।
0: किन मनपर्छ भन्नुहोस् त?
1: अब किनभने अब यिनीहरू त पहिलादेखि नै अब फिल्म के अरे अब गीतहरू लिएर अब पुरानो पुरानो भाकाहरू लिएर आएको हुन्छ, अनि आजभोलि त आज हुनु त आजभोलि पनि राम्रो राम्रो गीत छ, तर मलाई चाहिँ किनभने पुरानै गीतहरू मनपर्छ, त्यहाँनिर दुःख सुखका भाषाहरू पनि समेटेको छ, त्यही भएर मलाई मनपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो गोरी मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला है, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज एयरफोन लगाउनु भएको छ, एयरफोन निकालिदिनु होला, लाउड स्पिकर बन्द गरिदिनु होला है। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको मोबाइलमा डिस्टर्ब आयो, त्यसैले हामी उहाँको कल लिन सकेनौँ, माफ गर्नुहोला। तपाईँले फोन डायल गर्दै गर्दाखेरि लाउड स्पिकर नगरिदिनु होला, एयरफोनको प्रयोग नगरिदिनु होला, र तपाईँको मोबाइलमा क्यार आवाज नआओस् है। यति बेला साथी हुनुहुन्छ, हाम्रो आवाज हामीतिरै नफर्कियोस्, क्यार आवाज नआओस्। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? अनि सन्तोषजी, के छ हाल खबर तपाईँको? ठिक छ। अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो तपाईँले? मेन्सा एमएफएमबाट सुन्नुभयो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि पास्तरमा आज खिर खाने दिन कसरी मनाउँदै हुनुहुन्छ?
1: तरिकाले क्लास हामी त मनाउँछौँ भन्नुपर्छ।
0: ए मनाउनुहुन्न, किन मनाउनुहुन्न भन्नुहोस् त? ए ल, अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो?
1: मलाई मनपर्ने गायिका सुभा तामाङ भनौँ न।
0: लोकदोहोरी गायक र गायिका भन्नुपर्छ है, अन्यको उपाय रहे?
1: लोकदोहोरी गायक गायकमा मनपर्छ भनेपछि ज्योति मगरहरू मनपर्छ।
0: ज्योति मगर गायिका, अनि गायकमा? यो ब्रोदर भनेको के हो भन्नुहोस् त? तपाईँलाई शुद्ध नेपाली बोल्न आउन्न हो? कार्यक्रम लोकसारथीमा आइसकेपछि सकेसम्म शुद्ध नेपाली बोलिदिनु होला है। यो ब्रोदर सिस्टर है ब्रोदर है ब्रो भन्ने होइन कि, होइन, शुद्ध नेपाली बोलिदिनु होला। म तपाईँलाई आग्रह गरेँ, नेपालमा बस्छौँ हामी, हाम्रो भाषा संस्कृति र संस्कारलाई सम्मान गर्नुपर्छ, त्यसैले है ब्रोदर है गरे होइन, दाई दाजु अथवा भाइ यसरी भन्नुपर्छ। यदि साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। ल, तपाईँलाई पनि धेरै धेरै शुभकामना। कहाँदेखि को बोल्नुभयो? गीता कार्की, बल्ल बल्ल भेट भयो, कहाँ हराउनु भएको थियो तपाईँ? खिर खाना दिनुपर्छ भन्दा खुब तपाईँ हराउनुहुन्छ होइन, उतैबाट पठाउनु नि त। त्यही त नि, बरु खिर नपठाइदिने, खिर खाने, यसो खिर पकाएर खानु होला भनेर अलिअलि पठाइदिए पनि हुन्छ होइन? त्यही त नि, मन त हो। अनि के छ गीताजीले आज कति खिर खानुभयो? ए पेट भरि खानुभयो होइन? त्यही त नि, पेट भरि त खानु पर्यो, अब सादा पनि खिरै खाने होला। हजुर, अनि ए बेलुका चाहिँ खानै खानुपर्छ होइन? अनि खास यो खिर चाहिँ किन खाँदो रहेछन्? अब तपाईँ अलिकति पाएको मान्छे पनि हो, खिर किन खाने रहेछन्?
1: मेरो विचारमा चाहिँ कस्तो लाग्छ, यो खिर भन्ने शब्द चाहिँ होइन, अब सानो केटाकेटीदेखिको अवस्थाको कुरा गर्छु म होइन, मेरो बाबा मम्मीले चाहिँ एकदमै खिर चाहिँ यो 15 गते मात्रै नभएर हाम्रो परिवार लैना बकरमा भुइँसी पाल्दा गाई पाल्दाखेरि चाहिँ धेरै दुध हुँदाखेरि चाहिँ हामी खाना पनि लगाएपछि 3 दिन
0: र 4 दिनमा नखाए चाहिँ मनमा
1: सन्तोष पनि लाग्दैन्थ्यो होइन? महत्त्व चाहिँ कस्तो हो भने हाम्रो शरीरलाई चाहिँ एकदमै
0: अनि साउनको 15 गते नै खिर किन खाइन्छ भन्ने खोजे, यो साउनको 15 गते नै
1: खिर खाने माध्यम चाहिँ कस्तो हो भने, अब दस के अरे यो भनेको असाउनको झरीमा चाहिँ एकदमै रुजेको हुन्छ होइन, अब खिर भन्ने शब्द चाहिँ अब जो कोहीलाई पनि छिट्टो पाक्ने चिज पनि होइन, अब समयमा चाहिँ अहिलेको समयमा चाहिँ अब चामल सस्तो छ होइन, जताततै चामल छ, पहिलाको समयमा चाहिँ के हुन्थ्यो भने अब आफ्नो खेतमा उब्जन गरेको चामल चाहिँ अलिक सस्तै हुन्थ्यो होइन, त्यो समयमा अब खिर खाँदाखेरि चाहिँ के अरे खिरको महत्त्व चाहिँ अब जस्तै अब महिना दिन बर्खा दिनमा त्यही बल्ल बल्ल एउटा साउन पन्ध्र आउँछ, यसलाई चाहिँ वर्षभरि रुजेर काम गरेको सम्बन्धमा चाहिँ अब खिर भन्ने शब्द चाहिँ दुधमा चामल हालेर अनि परिकार विभिन्न किसिमको लम्सुमेल अब यस्ता चिजहरू मिसाएर चाहिँ मिठो तरिकाले खाने माध्यम चाहिँ एउटा धार्मिक सांस्कृतिक के अरे
0: हुन्छ।
1: पहिले यो समयमा चाहिँ
2: यो साउन पन्ध्र गते खिरै खाइन्छ भन्ने कुरो चाहिँ होइन, हामी सधैँभरि खाँदाखेरि चाहिँ अलिक पन्ध्र गतेको महत्त्व चाहिँ थिएन।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
2: मलाई चाहिँ सबैभन्दा मनपर्ने गायक गायिका चाहिँ सीतापुन पनि एकदमै मनपर्छ होइन,
0: अनि
2: कार्यकारमा चाहिँ राजु परियार।
0: टिकापुन र राजु परियार मनपर्नुको कारण के हो?
2: मनपर्ने कारण उहाँहरूले चाहिँ अब गाउँसम्म भएका कुराहरूदेखि लिएर सानोदेखि ठुलोसम्म चाहिँ आदर सत्कार गर्ने कुराहरूदेखि लिएर सबै कुरा मिलाएरै गीत निकालेको हुन्छ। त्यही गीतलाई चाहिँ अरू कलिवरादीमा चाहिँ अब जे भएका गएका कुराहरू नै समेटेको कारणले गर्दाखेरि मलाई चाहिँ राजु परियार र सीतापुनको गीत चाहिँ एकदमै मनपर्छ।
0: हुन्छ, फेरि फेरि बसाइमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीताकारकी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एकजना साथीको कल लिन्छौँ, त्यसपछि गीत राख्छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? मनिषा राई भन्नुभयो, कहाँबाट? तपाईँको आवाज अलिक बुझिएन त, अलि राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, कहाँबाट भन्नुभयो? टेलिफोन सम्पर्कमा मनिषा आउनु भएको थियो, उहाँको मोबाइलको टावरले राम्रोसँग काम गरेन, त्यो भएर हामी उहाँसँग कुराकानी गर्न सकेनौँ। अब गीत राख्छौँ, त्यसको भाका राख्छौँ तपाईँको लागि, त्यसपछि तपाईँको आवाजमा हामी फेरि आउँछौँ। तबसम्मका लागि यो तिजको भाका स्वीकार्नुहोस्, तिजको भाका।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ. नयाँ नयाँ तिजका भाकाहरू सुन्न पाइराख्नु भएको छ है यति बेला. 9868309440 साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? गुल्मी दरबार गाउँपालिका चारबाट दिलमाया लम्साल बोल्दै हुनुहुन्छ होइन? के छ दिलमायाजी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ. के गर्दै हुनुहुन्छ नि तपाईँले? त्यही त नि, मेरो मात्रै कार्यक्रम कहाँ हो र त नि? तपाईँहरू सबैको कार्यक्रम भएर त सुन्न पाउनु भएको छ क्यारे होइन? अनि कार्यक्रममा आउनु भएको छ, आज भोलि केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, गुल्मीतिर के हुँदैछ भन्नु त? घर आएपछि काममै व्यस्त हुनुहुन्छ होइन? अनि कार्यक्रममा आउनु भएको छ, आज भोलि केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, गुल्मीतिर के हुँदैछ भन्नु त? घर आएपछि काममै व्यस्त हुनुहुन्छ होइन? अनि आज त साउन 15 हो क्यारे नि? आज के छ, के खानुभयो, अनि कसरी मनाउनु भयो साउन 15? साझा खानुहुन्छ. यो खास खिर खाने दिन भनेर

0: अनपन्द्रले भनिन्छ होइन, यसको महत्व चाहिँ के हुँदो रहेछ यसो तपाईँलाई आउँछ भन्नुहुन्छ?
1: हामी चतुर्दशी आउँदा खिर खान्थ्यौँ, चतुर्दशीमा बिहान दुःख लगाएर दुई साँझको खिर खाइ चलन थियो हामी हाम्रोमा असल असल, अब जहिले दुध ल्याएर खाए पनि हुन्छ हुन त,
0: यो
1: साउन पन्ध्रको महत्त्व होला विशेष होला हामीलाई खाना भएर होला खाने चलन छ, अब खिर खाएर गति गरिन्छ भन्छन् त्यही त होला क्या भनेको बुढा पुर्खाले भनेको छ नि त
0: यो गति परिन्छ, यो गति पर्नु भनेको के रहेछ? त्यो त थाहा छ पहिला हो साँच्ची हिन्दू धर्म ग्रन्थ अनुसार साउन चतुर्थीमा होइन चतुर्दशी मङ्सिर के पछि आउँछ भन्नुहुन्थ्यो, हजुर हजुर त्यति बेला खाइन्छ,
1: हजुर हजुर त्यो खनाइन्थेन कि त्यो दुध चतुर्दशीको दुध,
0: ए त्यस्तो हुन्थ्यो है,
1: हजुर त्यसको खिर खानी चलन थियो,
0: ए भनेपछि अहिले त साउन पन्ध्रमा भर्खर भर्खरै थाहा पाउनु भयो होइन,
1: यो साउन पन्ध्र भन्ने अब असार पन्ध्र दही चिउरा भन्छन् साउन पन्ध्र खिर भन्छन् चढी आँटा चलन त होला नि
0: त्यही त नि त्यो चलन मान्नै पऱ्यो फेरि होइन,
1: हजुर हजुर
0: ठिक छ कार्यक्रममा आउनुभयो आज, तपाईँलाई मनपर्ने गायक र गायिका को को हुनुहुन्छ?
1: मलाई त विष्णु आजी र कुलेन्द्र विश्वकर्मा,
0: ए किन मन पराउनुहुन्छ है?
1: एकदम स्वरै राम्रो, स्वरैले हो मन पराउने त,
0: स्वरै राम्रो छ होइन,
1: हजुर
0: आहा लौ त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते,
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो दिलमाया, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो तपाईँको हो फोन गर्नुहोला, मैले 9868309040 नम्बरमा मात्रै फोन डायल गर्नको लागि आग्रह गरिराखेको छु, र अर्को 9864 लाइनमा फोन डायल चाहिँ नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु, र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्ते को बोल्नु भयो कहाँबाट?
2: म रुपाकोटबाट मदिना खातुन,
0: मदिना जीले के गर्दिनुहुन्छ
2: यति बेला? त कार्यक्रम सुन्दै बस्दै गरेको भन्नुपर्छ,
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ, अनि के छ आज भोलि केमा व्यस्त हुनुहुन्छ मदिना?
2: म त
0: घराइसी काम गरेर गर्ने काममै व्यस्त हुनुहुन्छ होइन, हुन्छ कार्यक्रममा आउनु भएको छ आज, खिर खाने दिन त तपाईँहरू मान्नुहुन्न होला क्या अरे होइन? ए खानुहुन्छ होइन, तपाईँहरू पनि खानुहुन्छ खिर खाने दिनमा खिर? विशेष गरी मुस्लिम धर्मावलम्बीहरूले चाहिँ अलिकति नमनाउने भन्ने पनि सुनिन्छ क्या अरे, भनेपछि तपाईँहरू मनाउनुहुन्छ होइन? ए तिज पनि मनाउनुहुन्छ? ओहो दसैँमा टिका पनि लगाउनुहुन्छ? ए टिका लगाउनुहुन्न अरू सबै गर्नुहुन्छ होइन, अनि तिहारमा देउसी भैलो पनि खेल्नुहुन्छ? ओहो भनेपछि विशेष गरी हामीलाई के लाग्थ्यो भनेदेखि मुस्लिम धर्मावलम्बीहरूले चाहिँ दसैँ तिहार तीज लगायतका पर्वहरू मान्नुहुन्न, उहाँहरूले त बकरा ईद अनि अर्को के भन्छ बकरा ईद अनि अर्को सानो ईद ठुलो ईद हुन्छ नि रमजान हुन्छ होइन, त्यो मान्नुहुन्छ जस्तो लाग्थ्यो, भनेपछि तपाईँहरू सबै मान्नुहुन्छ होइन? ए ल ठिक छ, धार्मिक सही सुनता भनेको यही नै हो होइन, धार्मिक एकता भनेको यही नै हो, हुन्छ आज के खानुभयो? ए खानुभयो होइन, कस्तो लाग्यो मिठो लाग्यो कि नमिठो लाग्यो? मिठो लाग्यो नि हामीले पनि अब खाने हो अब वाला साझा खाने हो हाम्रो हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँलाई मन पर्ने गायक र गायिकाको नाम के हो किन नि मन पर्छ तपाईँले यति बेला हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ रेडियो जलजला त्यहाँ रूपाकोटमा मजाले टिप्छ होइन ल हुन्छ कार्यक्रममा आउनुभयो फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी भाषासँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो अर्को सहभागी म स्वागत गरे नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नु बुकाबाट हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ यति बेला बिजी छ भन्छ कुन रेडियोबाट सुन्नुभयो रेडियो सुन्नुभयो होइन बिन्दु भन्दा बित्तिकै मलाई एउटा तिजको गीतको याद आयो कि एउटा बिन्दु भन्ने तिजको गीत छ हाम्रो प्राविधिक मित्रलाई मैले सर्च गर्न लगाए बिन्दु भन्ने एउटा तिजको गीत छ मलाई असाध्यै मन पर्ने तिजको गीत रिना केसीले गाउनु भएको गीत हो होइन त्यो एकदमै राम्रो गीत छ कि बिन्दु भन्ने गीत ए सुन्नु भएको छैन ल न्यू नेपाली तिज सङ बिन्दु भनेर सर्च गर्नु होला प्राविधिक मित्र बिन्दु भन्ने गीत बजाउनु पर्छ र बिन्दु भन्ने गीत एकदमै असाध्यै राम्रो गीत छ हामी एकैछिनपछि बजाउँछ नि मजाले सुन्नु होला है त हुन्छ कार्यक्रममा आउनु भएको छ खिर खानुभयो कि खिर खानु भएको छैन तपाईँले दिनुभएको थियो र तपाईँले अब बेलुकी खानुहुन्छ हामीले पनि बेलुकी खान्छौँ त्यही त नि म तपाईँको घर आउँछु नि फेरि आउने कि नआउने हो फेरि नचिनेर को को मान्छे हाम्रो घरमा किन आएको भन्दै लखेट्नु भयो नि लखेट्नुहुन्न होइन तपाईँले त एकजनाले लखेट्नु भएको थियो अरे हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अब साथीलाई कुन कुन गायक र गायिका मनपर्छ है हाम्रो बिन्दुलाई गुल्मीकै मान्छे भएर मन पराउने हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
0: टेलिफोन सम्पर्कमा बिन्दु आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ र अब हामी गीत राख्छौँ क्या अरे गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आजदेखि हामी तिजका गीतहरू बजाउनेछौँ, लगातार तिजका गीतहरू बज्नेछन् है। तिज नसकिँदासम्म, पञ्चमी नसकिँदासम्म तिजका गीतहरू बजिरहनेछन्। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? धनकुटाबाट निशिता याखा। के छ निशिता, हालखबर तपाईँको? हाम्रो पनि ठिक छ। के गर्दै हुनुहुन्छ आज भोलि निशिखाले? के गर्दै हुनुहुन्छ आज भोलि तपाईँले? आज खिर खानुभयो कि खानु भएन तपाईँले? ए ल, उसो भए तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो? अनि हुन्छ, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। 43 मिनट गइसकेका छ 4 बजेर। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरे। नमस्ते हजुर। को बोल्नु भयो, कहाँबाट? तपाईँको आवाज बुझिएन हजुर। मनिषा राई। के छ मनिषा जी, खबर तपाईँको? तपाईँको आवाज रेडियोसँग ठोकिएर आयो, रेडियो बन्द गरिदिन लगाउनुहोस् अथवा रेडियो भन्दा टाढा जानुहोस् है। अनि कार्यक्रममा आउनु भएको छ मनिषाले, धनकुटामा कुन रेडियोबाट सुन्नुभयो? रेडियो लाली गुराँस एफएमबाट सुन्नुभयो है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, खिर खानुभयो कि खानु भएन आज? ए किन नि, खाने चलन छैन क्या? ए खाने चलन छैन होइन। हुन्छ, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो? अनि किन मनपर्छ नि? त्यसैले मनपर्छ होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउँदै गर्नु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। 4 बजेर 45 मिनट गइसकेको छ। अब एकजनासँग कुराकानी गर्छौँ, त्यसपछि गीत राख्नेछ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्कार। नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट? रेडियो भन्दा टाढा गइदिनु होला। को बोल्नु भयो, कहाँबाट? युनिस लिम्बू। के छ युनिस जी, खबर तपाईँको?
2: एकदम ठिकठाक छ भाइ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ? ल, कार्यक्रममा आउनु भएको छ, आज खिर खाने दिन, खिर खानुभयो कि खानु भएन?
2: आज हामी लिम्बू राईले खासै मनाइँदैन भन्नुपर्छ।
0: ए ल, आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
2: मैले आज चाहिँ गायिकाको भन्नु पर्दाखेरि खगेन्द्र याक्सो र मनु नेम्पाङको चाहिँ धेरै मनपर्छ, किनभने अब खगेन्द्र याक्सो मनु नेम्पाङजीले चाहिँ अब विभिन्न ठाउँ गाउँ समेटेर चाहिँ अब गीत गाउनुभएको छ, त्यसैले गर्दाखेरि धेरै मनपर्छ भनौँ न।
0: हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते। अब युनिस आउनु भएको थियो, अब गीत राख्छौँ तपाईँको लागि, छोटो गीत राख्छौँ, त्यसपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

Hello, hello, hello.

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथीले फोन गर्नुभएको छ, म फोन उठाउँछु भन्दै थियो, फोन काटिएको छ। 9868-6040-40 फोन आएको छ, फेरि पनि स्वागत गरे। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट को बोल्नुभयो, कहाँबाट? सन्ध्या लिम्बु पासथरको फिदिमबाट, होइन? त्यही त नि, फोन गरिहाल्नु भएको होइन, युनिसले पनि फोन गर्नुभएको थियो, सन्ध्याले पनि फोन गर्नुभयो होइन। भनेपछि नम्बर साटा साथ होइन, मन साटा साथ, मुटु साटा साथ, अझै सबै कुरा साटा साथ भइसकेपछि त नम्बर साटा साथ गर्न के कुरा के भयो होइन। ल त कार्यक्रममा आउनु भएको छ आज, तपाईँ त खिर त खानुहुन्न क्या अरे, युनिसले भनिसक्नु भएको छ। गायक र गायिकाको नाम र मन पर्नुको कारण भन्नुहोस्।
1: मलाई चाहिँ नवीन खड्का र पुस्तक खड्का मनपर्छ, किनभने हाम्रो पूर्वको होइन अरुण उपत्यकाको गीतहरू गाउनुहुन्छ, त्यही भएर नवीन खड्काहरू पुस्तक खड्कालाई त्यही दिदी सुनेको, त्यही भएर उहाँहरूको आवाज मनपर्छ, त्यही भएर मनपर्छ।
0: साँच्चै पूर्वमा अरुण उपत्यकामा सङ्ग्रहित लोक भाकाहरू असाध्यै राम्रा राम्रा छन्, मैले पनि मलाई पनि असाध्यै मनपर्छ। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सन्ध्या लिम्बु आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एकजना साथीसँग कुराकानी गर्छु मैले, बाहुन्न गएको छ, त्यसपछि बिदा हुनुपर्छ। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर।
2: हजुर
0: नमस्ते, शुभकामना छ तपाईँलाई पनि। खिर खानुभयो कि खानु भएन?
2: आज बिहानै बनाएर खानाको भोजन केही थियो होइन, असार 15 दहीतिर साउन 15 खिर भनेर गीत पनि प्रवेश गरेको छ होइन, मैले सम्झिँदाखेरि त खापाएको थिएन होइन, यो त पछि मात्रै यो साउन 15 खिर आइन्छ खाने होइन, अनि त्यो तिजमा चाहिँ होला पार्टी बेलातिर गएर खाने कार्यक्रम यो पछि आएको होइन, पहिला मैले सम्झिँदाखेरि थाहा पाएन कि, अनि खाउ गुणको भेष कपाल गुणको चेस भन्छ होइन, त्यही अनुसारको अब हामी त बुद्धिस्ट हो होइन, बुद्ध धर्म मान्छ, तर पनि अब यहाँ सबै हामी हिन्दूको माझमा छु, दसैँ मान्छु, तिहार मान्छु, तिज मान्छु होइन, जाने भने सबै चिज मानिँदै हुँदाखेरि अब बिहानै
0: ल त हुन्छ, कार्यक्रममा आउनुभयो, अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्ने
2: भन्नुपर्दाखेरि मिलन लामा र विमल कुमार जुगा होइन, मधुर स्वरमा होइन मिठो मिठी गर्नुहुन्छ, त्यसै कारणले मनपर्छ
0: भन्नुभयो। ल हुन्छ, फेरि फेरि आउनु होला, अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसक्यो, अब 53 गइसक्यो, अब के फोन लिनु र होइन, अब त बिदा हुनुपर्छ। लौ त, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। हाम्रो नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो। हाम्रो देश नेपालमा धेरै धर्मावलम्बीका मान्छेहरू, धेरै जात जातिका मानिसहरू र धेरै भाषा बोल्ने भाषिक का मानिसहरू मिलेर बसेको देश हो। हामीले इस्लाम धर्मावलम्बीले मनाउने पर्व हामीले पनि उत्सव मनाउँछौँ, इसाईले मनाउने पर्वमा हामीले पनि उत्सव मनाउँछौँ, हामीले मनाउने पर्वमा उहाँहरूले पनि, हिन्दूले मनाउने पर्वमा उहाँहरूले पनि उत्सव मनाउनुहुन्छ। तसर्थ त्यही त हो नि धार्मिक सहिष्णुता भनेको, यसै गरी कायम रहिरहोस् होइन। हाम्रो देश नेपाल एउटा धार्मिक सम्प्रदायले बनेको नेपाल हो, सबै मिलेर बसेको नेपाल हो। कसैले अब बाहिरी मान्छेहरूले अथवा कसैले धार्मिक युद्ध चर्काउला खोज्लान्, कसैले खलबलाउन खोज्लान्, तर हाम्रा मुस्लिम दाजुभाइले र हिन्दू दाजुभाइ, इसाई दाजुभाइ लगायतका सम्पूर्ण धर्मावलम्बी दाजुभाइहरू एक आपसमा मिलेर बसेको, परिवार जस्तै भएर बसेको हुनाले कसैले पनि चाहेर पनि यो भनम न धार्मिक सहिष्णुता भएको देशमा चाहेर पनि केही गर्न नसक्ने भन्ने कुरा धेरै घटनाले पुष्टि गरिसकेको छ। लौ त आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। तपाईँलाई कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्, जसका लागि 9864417298 मा फोन गर्नुहोला। आजको लागि वीरेन्द्र गिरी बिदा हुन्छु। नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को कन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागु

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू:
5: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर: 98 28 28 00 80 98 15 10 45।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: समिच्यो 14 बौधे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
5: खै खै बौ कोइ लोटी पर्दिलुवा
6: आंगी समिच्यो लोटी पर्दिउ छामताई गुदी
5: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई कोइ पासवर्ड पिन खै मै आरी सुमि बैंक आफै बने आरी
7: सतर्कता न ठग दिब दे क्या बजैन।
8: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश।
9: सिद्धार्थ बैंक, संबंध सधैं भरिलाई।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
10: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
10: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
10: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
10: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
10: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9171551760।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Worldlingo festivity offer अब पाउन होस एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रूप 1200 प्रति महीना में शर्तहरू लागू होने छन् छिटो बने गई Worldlink
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295177013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0655650025।
3: It's a goal!
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार, फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
0: 9460403044।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0665650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ।

0: सके मम्मी। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
0: 9805700700,
1: 9846604304।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856 27319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: ₹94.2 दमौली FM समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
7: 9556043234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहु, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: बाह्र पनि सकियो अब कुन कलेज रोज्ने होला
4: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
3: कुन कुन विषयमा नि
4: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
3: कक्षा कहिलेदेखि छ
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
5: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज व्यासचार दमौली
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9111751760।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9914-5852 र 9865-15-332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू:
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815045।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: लगडा अब तिम्रोको पैसा पनि सकियो। अबको गेम भनेको दुईजनाको, तर सुन, जसले गेम जित्छ नि गीता उसको हुन्छ।
5: होइन
4: मान्नु के,
5: तपाईँ जित्नुहुन्छ फिक्स, तपाईँले यो अब जित्नुहुन्छ कि तपाईँको हो एकदम। दाइ
4: ल
5: दाइ तपाईँ झुक्किएर हारेको के, अर्को पालि फिक्स तपाईँकै

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: समुदायको आवाज।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 1438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
3: 98563434.
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083380384, 98436739131।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98 41 12 07 40।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोपाइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र

0: आज विक्रम सम्मत 2083 साल साउन 16 गते शनिबार श्रावण कृष्ण पक्ष तृतीया 1 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारको सर्वपक्षीय सक्रियतापछि तराई मधेसको तनाव शान्तितर्फ। खाना पकाउने ग्यासको अभाव चुलिँदै हिम पहिरोमा फसे कीर्तिमान निम्सदाई सहित 10 आरोही लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको 4 दिनको यात्रा 4 घण्टामा शीर्षकको शुभ समाचार।
0: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ। कालीगण्डकी करिडोर सड़क ट्र्याक खुलेपछि पहिले 4 दिन लाग्ने यात्रा अब 4 घण्टामै पूरा गर्न सकिने भएको हो। राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सड़क निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ। यसअघि सड़क नहुँदा घण्टौं हिँडेर सदरमुकाम र अन्य ठूला शहरमा जानुपर्थ्यो, तर सड़क खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ। बिरामी, विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुङ्गानीमा समेत सहज भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 का दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो, पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौं, तर अहिले त्यो समस्या छैन। केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैन थिए। बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो। किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो, तर आज त्यही गाउँमा गाडीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छन्। हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो, रम्बा हुगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो। अहिले त सहर जान त कुनै दुःख नै छैन, 2-3 घण्टामै बजार गएर आउने गरिन्छ। आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ। हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ। हिजो त गेजा, हुगी, खालिबन, फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल, त्यसपछि बस चढेर जानुपर्ने बाध्यता थियो। जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनु होस् या राहदानी बनाउनु होस्, मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो, बास बस्नुपर्ने बाध्यता थियो। अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ, भण्डारीले भन्नुभयो। यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं। हाल सप्तरीमा खटिएका काफ्ले बताएका छन्। निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन्। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताएका छन्। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन्। 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रपा सभापति रवि लामिछाने एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्ता देखिने भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला 3 दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि 2 दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजनीतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनीतिक संवादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्, लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भुइँ तहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौ भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो उनको भनाइ छ। गृहमन्त्री सुदन गुरूङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रपा सांसद र विभिन्न दलका नेतासँग प्रधानमन्त्री शाहको निरन्तर छलफल पनि भएको थियो। सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यसै प्रसंगमा आजको गोर्खा पत्र दैनिकमा पनि खबर छापिएको छ। परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकमा खबर छापिएको छ भने प्रदेश साम्य प्रदर्शन साम्य पार्दै गृहमन्त्री पीड़ित परिवारसँग सम्झौता शीर्षकमा अर्को समाचार छ। सुनसरीको देवनगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अगाडि बढाइने तथा दोषीलाई कानून अनुसार कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति सामान्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराति करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरूङले रातभर स्थानीय जनप्रतिनिधि राजनैतिक दल सुरक्षा निकाय नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरूङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरूङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही 10 लाख रुपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
2: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पिकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पिक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवितै उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा शहीद पूर बहादुर गुरूङ किली पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्थी पाकिस्तानका सोहेल साखी चीनका वाङ झुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिम पहिरोमा परेका पूर्जाले 8,000 मिटर अग्ला हिमाल सबैभन्दा बढी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग सुरुदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना हेलिकप्टर ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पिकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फसे किर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खा पत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरुङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्त व्यस्त रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढी पहिरोबाट असमका चराईदेव शिवसागर चोराहट गोलाघाट नगाउँ विश्वनाथ मेघाजी र कामरूप अर्थात् मेट्रो गरी 8 जिल्ला अझै पनि बाढीको चपेटामा परेका छन्। जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढी प्रभावित भएका छन्। असममा भीषण बाढी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
2: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण शुरू गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार र लाइन बढ्दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो, तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात् भरि सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरि ग्यास बिक्री गर्न सुरु गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो 2 साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरि सिलिन्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन्, भरि सिलिन्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले दुई साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिन्डर ग्यास सकिने लाग्यो, तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन्, निगमले पूरा सिलिन्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिन्डर बिक्री गर्ने निर्णय नै सही छैन, उनको भनाइ छ। आधा ग्यास सिलिन्डरबाट एकैपटक पूरा सिलिन्डर बिक्री गर्दा वात्तै स्टक बढेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ्दा केही अभाव देखिएको उनको भनाइ छ।
0: सरकार र लघुवित्त पीड़ित बीच पाँच बुते सहमति, आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच पाँच बुते सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम सञ्चालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कडाईका साथ अनुगमन नेपाल राष्ट्र ब्याङ्कले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाब दिने जस्ता कानून विपरीतका गतिविधिमाथि प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीड़ित बीच पाँच बुधे सहमति, आन्दोलन स्थगित, आजका पत्र पत्रिकामा खबर छ।
2: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 1 चिदिका बड डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि दुखाई महसुस